र अब आउनुहोस् सुनाउँ केही लोक तथा आधुनिक गीतहरू। संगीत एउटा यस्तो कला हो जसले मानिसभित्र लुकेका सृजनशीलता, संवेदना र सकारात्मक सोचलाई जागृत गराउँछ। यसले समाजमा प्रेम, सद्भाव र एकताको भावनालाई फैलाउनलाई मद्दत गर्छ। र अब यसै क्रममा अब सुनौँ नरेन्द्र गुरुङ अनि उत्तम प्रधानको स्वरमा लोक भाकाहरू, सङ्गीत अजनीशको।

संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो मानव हृदयको भाषा हो। यसले शब्दले व्यक्त गर्न नसकेका भावना, पीडा, प्रेम, आशा र खुसीलाई सहज रूपमा अभिव्यक्त गर्दछ। र अबको क्रममा आधुनिक गीत स्वीकार्नुहोस् विष्णु थापाको स्वरमा, शब्द अनि सङ्गीत जीवनदीपको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्यक्रम सुरु भएको छ। भूकम्प प्रभावित भेनेजुएलामा भारतले अपरेसन अमिस्ताद अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अनि अल्जेरियालाई 2-0 गोल अन्तरले पराजित गर्दै स्विजरल्यान्ड फिफा विश्वकपको अन्तिम 16 प्रवेश गरेको हो। सुन्नुहोस् समाचार विस्तारमा। श्री अमरनाथ जीको यात्रा आज बिहान जम्मू काश्मीरको पलगाम र बालतल मार्गबाट सुरु भएको छ। 7 दिन लामो तीर्थयात्राको क्रममा देशभरिबाट लाखौं तीर्थयात्रीहरू अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। भगवान शिवको आशीर्वाद लिन र प्राकृतिक रूपमा बनेको बरफको शिवलिङ्गको दर्शन गर्न भक्तहरू लगभग 3,888 मिटरको उचाइमा रहेको पवित्र अमरनाथ गुफामा जाने गर्छन्। यो यात्रा 28 अगस्तका दिन रक्षाबन्धनको दिन समापन हुनेछ।
2: हजारों की तादाद में यात्री इस समय धार्मिक उत्साह के साथ पवित्र गुफा में भगवान शिव के आशीर्वाद लेने और शिवलिंग के दर्शन करने के लिए आगे बढ़ रहे हैं। यात्रा के दोनों रास्तों पर यात्रियों को पानी, भोजन और विश्राम स्थल उपलब्ध कराए गए हैं, ताकि इस कठिन यात्रा के दौरान उनकी सुविधा और सुरक्षा सुनिश्चित की जा सके। उत्साहित यात्रियों ने सुविधाओं और व्यवस्थाओं की सकारात्मक प्रशंसा की है।
1: उपराष्ट्रपति सीपी राधाकृष्णनले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्राका लागि शुभकामना दिनुभएको छ। आस्थालाई जोड दिने बताउनुभयो। श्री राधाकृष्णनले भन्नुभयो, सदियौंदेखि श्रद्धालुहरूले श्री अमरनाथ गुफा मन्दिरको

0: प्रदर्शन गर्दै आएका छन् र यो यात्राले राष्ट्रको एकता सद्भाव र आध्यात्मिक मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्रा गर्ने तीर्थयात्रीहरूलाई शुभकामना दिनुभएको छ। तीर्थयात्रीहरूलाई लेखेको पत्रमा श्री मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्यायको रूपमा वर्णन गर्नुभयो। बाबा बर्फीनाको दिव्य दर्शन लाखौँ भक्तजनको जीवनमा अविस्मरणीय र अत्यन्त शुभ अनुभूति भएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले विश्वास व्यक्त गर्दै भन्नुभयो, अमरनाथ यात्राले विश्वास, सांस्कृतिक एकता र सेवाको मूल्यहरूलाई बलियो बनाइरहेका छन्। गृहमन्त्री अमित शाहले अमरनाथ यात्रा सनातन संस्कृतिप्रति अटुट भक्ति, धैर्य र संयमको पवित्र प्रतीक भएको बताउनु भएको छ। सोसल मिडियामा एक पोस्टमा श्री शाहले भन्नुभयो, केन्द्र सरकारले सम्पूर्ण मार्गमा उच्च स्तरीय व्यवस्था गरेको छ, जसमा सुरक्षा व्यवस्था, क्युआर कोडमा आधारित दर्ता र श्रद्धालुका लागि आवास, स्वास्थ्य सेवा र विपद व्यवस्थापनको सुविधा समावेश गरिएको छ। गृहमन्त्रीले बाबा बर्फानीका तीर्थयात्रीहरूलाई पनि शुभकामना दिनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पेरिसमा भारत फ्रान्स व्यापार गोलमेजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, दुई देशहरू तकनिक, नवाचार, ऊर्जा र डिजिटल विकासको क्षेत्रसँगै काम गरिरहेका छन्। श्रीमती सीतारमणले फ्रान्सेली कम्पनीहरू र निवेशकहरूलाई विकसित भारत 2047 यात्रामा साझेदार बन्न आमन्त्रित गर्नुभयो भने भारत र फ्रान्स एआईको क्षेत्रमा विश्वासिलो साझेदार भएको बताउनुभयो। विगत 10 वर्षमा भारत र फ्रान्स बीचको व्यापार दोब्बर भएको वित्त मन्त्रीले जानकारी दिनुभयो। उहाँले आधार, युपिआई, डिजी लकर र इन्डिया स्ट्याक जस्ता डिजिटल सेवाहरूको पनि उल्लेख गर्दै विश्वको लगभग आधा रियल टाइम डिजिटल भुक्तान भारतमा हुने गरेको बताउनुभयो।
1: श्रीमती सीतारमण ने फ्रांस की कंपनियों और निवेशकों को विकसित भारत 2047 की यात्रा में भागीदार बनने का निमंत्रण दिया। उन्होंने कहा कि भारत और फ्रांस एआई के क्षेत्र में भरोसेमंद साझेदार हैं। उन्होंने आधार, यूपीआई, डिजी लॉकर और इंडिया स्टॉक जैसे डिजिटल सेवाओं का भी उल्लेख किया और कहा कि दुनिया के लगभग आधे रियल टाइम डिजिटल भुगतान भारत में होते हैं। उन्होंने कहा कि स्वच्छ ऊर्जा के क्षेत्र में भारत तेजी से आगे बढ़ रहा है। वित्त मंत्री ने कहा कि भारत का इंटरनेशनल फाइनेंशियल सर्विसेज सेंटर वैश्विक वित्तीय केंद्र के रूप में तेजी विकसित हो रहा है और इसमें निवेश तथा वित्तीय सेवाओं के नए अवसर उपलब्ध हैं। समाचार कक्ष से अमीशा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जापानका प्रधानमन्त्री सनाए तकाइची भारतको सफल भ्रमण गरी स्वदेश फर्किनु भएको छ। उहाँलाई केन्द्रीय राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले नयाँ दिल्लीबाट विदाई दिनुभयो। उहाँले नयाँ दिल्लीमा भएको 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनुभएको थियो। विदेश मन्त्रालयले यो भ्रमणले भारत र जापान बीचको रणनीतिक साझेदारीलाई अझ बलियो बनाएको बताएको छ। दुवै देशले हिन्द प्रशान्त क्षेत्रमा साझा विकास, समृद्धि र शान्ति, स्थिरता र सहयोगको प्रवर्धनका लागि आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएका छन्। यसैबीच धेरै जापानी समाचार पत्र र मीडिया संस्थानहरूले नयाँ दिल्लीमा आयोजित 16 भारत जापान वार्षिक शिखर सम्मेलनलाई सकारात्मक रूपमा प्रकाश पारेका छन्। उनीहरूले रणनीतिक र आर्थिक सहित धेरै क्षेत्रहरूमा दुई देशबीच बढ्दो सम्बन्धलाई रेखाङ्कित गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सनाए तकाइचीले वार्षिक शिखर सम्मेलनमा द्विपक्षीय सहयोगका सबै क्षेत्रहरूको समीक्षा गर्नुभयो र तिनीहरूलाई सुदृढ पार्न कदमहरू चाले। लोकसभाका अध्यक्ष ओम बिरलाले कोलकाताको न्यू टाउन कन्भेन्सन सेन्टरमा पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोह अघि श्री बिरलालाई गार्ड अफ अनरबाट सम्मानित गरिएको थियो। उद्घाटन समारोहमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, संसदीय मामिला मन्त्री किरेन रिजिजू, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, विधानसभाका विपक्षी दलका नेता रीता व्रत बेनर्जी र विधानसभाका अध्यक्ष रथिन्द्र बोस उपस्थित थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले वर्तमान पश्चिम बङ्गाललाई श्यामा प्रसाद मुखर्जीले 1947 बङ्गालको तत्कालीन विधान परिषदमा समावेश गर्ने प्रयासमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो। उहाँले भन्नुभयो, अघिल्लो राज्य सरकारको समयमा लोकतान्त्रिक प्रणाली र विधायिका प्रक्रिया पूर्ण रूपमा ध्वस्त भएको थियो। श्री अधिकारीले भन्नुभयो।

बङ्गाललाई फेरि समृद्ध बनाउनका लागि सत्तारूढ दल र विधानसभामा विपक्षी दल दुवै मिलेर काम गर्नुपर्नेछ। उहाँले विकास भी र विरासत भीको नारालाई उल्लेख पनि गर्नुभयो। भूकम्प प्रभावित भेनेजुएलामा भारतले अपरेसन अमिस्ताद अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। विदेश मन्त्रालयले सोसियल मिडियामा राहत कार्यको तस्विर साझा गर्दै भारतीय सेनाको फिल्ड अस्पतालले त्यहाँ रहेका पीडितलाई निरन्तर आपतकालीन चिकित्सा सेवा प्रदान गरिरहेको जनाएको छ। यसैबीच भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले 7 दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। यसैबीच गत 24 जुनमा गएको महाभूकम्पमा परिमृत्यु हुनेको संख्या 2,595 पुगेको छ। यस्तै 12,000 भन्दा बढी घाइते भएका छन् भने 189 भवन ध्वस्त भएका छन्। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। छत्तिसगढ, पूर्वी मध्य प्रदेश, उत्तर प्रदेश र विदर्भमा पनि मेघगर्जन र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ। महाराष्ट्रका धेरै भागहरूमा आज भारी वर्षा जारी छ। यसरी नै मुम्बईमा लगातार 4th दिन पनि भारी वर्षा भएको छ। मौसम विभागले मुम्बईमा आगामी 3 दिनको लागि अरेन्ज अलर्ट जारी गरेको छ। पछिल्लो 24 घण्टामा सहरका केही भागहरूमा 150 मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्सबीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि 2 दिने संसदीय तथा विधायी कार्यक्रम सुरु भएको छ। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

0: हवस् त श्रोता लोकगीतको कार्यक्रम आजलाई यतिमा नै सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ भारतले 8 अरब डलरको वित्तीय प्रतिबद्धता सहित 10 वर्षमा 16,000 जहाजहरू पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। पुनः चक्रणमा सहयोग सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् दुवै पक्षले। युरोपेली संघ जहाज पुनचक्रण नियमन अन्तर्गत भारतीय जहाज पुनचक्रण सुविधाहरू समावेश गर्ने भएको प्रगतिमा विश्वास व्यक्त गरेका छन्। भारतले अर्को दशकमा लगभग 16,000 जहाजहरू पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ र देशले जहाज निर्माण र जहाज पुनचक्रण क्षेत्रहरूको वृद्धिलाई समर्थन गर्न 8 अरब डलरको वित्तीय प्रतिबद्धता घोषणा गरेको छ। केन्द्रीय बन्दरगाह दुबानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवाल र वातावरण जल लचिलोपन तथा प्रतिस्पर्धी परिपत्र अर्थतन्त्रका लागि युरोपेली आयुक्त जेसिका रोसवाल बीचको छलफलमा दुवै पक्षले ईयू नियामक ढाँचा अन्तर्गत मान्यता खोज्ने भारतीय जहाज रिसाइक्लिङ यार्डहरूको लागि चलिरहेको लेखा परीक्षण र अनुपालन प्रक्रियाको समीक्षा गरे। 30 भन्दा बढी भारतीय जहाज रिसाइक्लिङ यार्डहरूले ईयू मान्यताको लागि आवेदन दिएका छन् जसमध्ये 6 यार्डहरू हाल अनुपालन र स्वीकृति प्रक्रियाबाट गुज्रिरहेका छन्। 3 जहाज रिसाइक्लिङ सुविधाहरूले सबै आवश्यक अनुपालन प्रक्रियाहरू सफलतापूर्वक पूरा गरेका छन् र अब ईयू जहाज रिसाइक्लिङ नियमन ढाँचा अन्तर्गत समावेशको लागि आवेदन दिन योग्य छन्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भारत विश्वको अग्रणी जहाज रिसाइक्लिङ राष्ट्रको रूपमा देखा परेको छ र सुरक्षित वातावरणीय रूपमा दिगो र जिम्मेवार जहाज रिसाइक्लिङको लागि विश्वव्यापी केन्द्रको रूपमा आफ्नो स्थितिलाई निरन्तर बलियो बनाउँदैछ भनी श्री सर्वानन्द सोनोवालले भन्नुभयो। व्यापार तथा विकास सम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पछिल्लो अनुमान अनुसार विश्वव्यापी जहाज पुनचक्रणमा भारतको हिस्सा 2024मा 30.1% बढेर 2025मा 35.4% पुगेको छ। देशले 2025मा 2.99 मिलियन ग्रस टन जहाजहरू पुनचक्रण गरियो जुन 2024मा पुनचक्रण गरिएको 1.86 मिलियन जीटी भन्दा लगभग 60% वृद्धि हो। भारत सरकारले लेखा परीक्षण निरीक्षण र नियामक अनुपालनको पारदर्शी प्रक्रिया मार्फत भारतीय जहाज पुनचक्रण यार्डहरूको सूचीकरणलाई सहज बनाउँदैछ। मन्त्रीले उल्लेख गर्नुभयो भारतीय सुविधाहरूले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न पूर्वाधार र सञ्चालन अभ्यासहरू तरोन्नति गर्न महत्वपूर्ण लगानी

गरेका छन् जसले दिएको समुद्र विकास र जिम्मेवार पुनर्चक्रण प्रति देशको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। भारतीय जहाज पुनर्चक्रण सुविधाहरूलाई बलियो वातावरणीय पूर्वाधार र कामदार कल्याणकारी उपायहरूद्वारा समर्थित छ, जसमा फोहोर प्रशोधन प्लान्टहरू, वैज्ञानिक फोहोर व्यवस्थापन प्रणालीहरू, रेडक्रस सोसाइटीहरूद्वारा समर्थित बहुविशेष स्वास्थ्य सेवा सुविधाहरू र कामदारहरूको लागि समर्पित आवास समावेश छन्। श्री सोनोवालले वातावरणीय अनुपालन, कामदार सुरक्षा र सञ्चालन पारदर्शिताको उच्चतम मापदण्डहरू निरन्तर कायम राख्न सरकारले आवधिक र अघोषित रूपमा निरीक्षण गर्ने कुरा पनि दोहोर्याउनुभयो। भारतको दीर्घकालीन दृष्टिकोणलाई प्रकाश पार्दै श्री सोनोवालले भन्नुभयो, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भारतीय रिसाइक्लिङ सुविधाहरूको संख्या विस्तार गर्नाले रोजगारी सृजना गर्दै र समुद्री दिगोपनलाई सुदृढ गर्दै वातावरणीय रूपमा स्वस्थ रिसाइक्लिङ अभ्यासहरूलाई प्रवर्धन गरेर विश्वव्यापी सर्कुलर अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ।

0: मौसम प्राय सुखा नै रह्यो तर सिक्किम राज्यका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वृष्टिपात भयो र जनसाधारणलाई मौसमको विशेष चेतावनी पनि रहेको छ। आगामी 24 घण्टाभित्र पश्चिम बङ्गाल निम्न हिमालय क्षेत्रका केही स्थानहरूमा बिजुली चम्काएको साथमा हुरी बतास चल्ने चेतावनी प्राप्त विज्ञप्तिमा जनाएको छ। अब अघिल्लो क्रममा समय भएको छ प्रादेशिक समाचारको।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्य सम्बन्धित कार्यक्रम आजदेखि सुरु भएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज उत्तर कन्यामा प्रशासनिक बैठक गरी उत्तर बङ्गालका 8 जिल्लामा आपदा प्रबन्धनको पूर्व तयारीको समीक्षा गर्नुभयो। दार्जिलिङ नगर

0: पालिकाले 1 जुलाईदेखि सार्वजनिक स्थानहरूमा फोहोर मैला गर्नेहरूलाई जरिमाना लगाउने नयाँ नियम लागू गरेको छ अनि आजदेखि दक्षिण बङ्गालका जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। श्री अमरनाथजीको यात्रा आज बिहान जम्मू काश्मीरको पलगाम र बालथल मार्गबाट सुरु भएको छ। 57 दिन लामो तीर्थयात्राको क्रममा देशभरिबाट लाखौं तीर्थयात्रीहरूले अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। यो यात्रा 28 अगस्तमा रक्षाबन्धनको दिन समापन हुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्राका लागि शुभकामना दिनुभएको छ। सोसल मीडिया पोस्ट गर्दै उपराष्ट्रपतिले अमरनाथ यात्रा सबैभन्दा पुरानो तीर्थस्थल मध्ये एक भएको बताउँदै यसले देशको आध्यात्मिक सम्पदा र आस्थालाई टेवा दिने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्रा गर्ने तीर्थयात्रीहरूलाई शुभकामना दिनुभएको छ। तीर्थयात्रीहरूलाई लेखेको पत्रमा श्री मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्यायको रूपमा वर्णन गर्नुभयो। गृहमन्त्री अमित शाहले अमरनाथ यात्रा सनातन संस्कृतिप्रति अटुट भक्ति धैर्य र संयमको पवित्र प्रतीक भएको बताउनु भएको छ। लोकसभाका अध्यक्ष ओम बिरलाले कोलकाताको न्यू टाउन कन्भेन्सन सेन्टरमा पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि 2 दिने संसदीय तथा विधायी कार्य सम्बन्धित कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोह अघि श्री बिरलालाई गार्ड अफ अनरबाट सम्मानित गरिएको थियो। उद्घाटन समारोहमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, संसदीय मामिला मन्त्री किरेन रिजिजु, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, विधानसभाका विपक्षी दलका नेता रीता व्रत बेनर्जी र विधानसभाका अध्यक्ष रथिन्द्र बोस उपस्थित थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले वर्तमान पश्चिम बङ्गाललाई श्यामा प्रसाद मुखर्जीले 1947 बङ्गालको तत्कालीन विधान परिषदमा समावेश गर्ने प्रयासमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो। उहाँले भन्नुभयो, अघिल्लो राज्य सरकारको समयमा लोकतान्त्रिक प्रणाली र विधायिका प्रक्रिया पूर्ण रूपमा ध्वस्त भएको थियो। उहाँले विकास भी र विरासत भीको नारालाई उल्लेख पनि गर्नुभयो। कार्यक्रमको समापन भोलि पश्चिम बङ्गाल विधानसभामा हुनेछ। पश्चिम बङ्गालमा समान नागरिक संहिता यूसीसी लागू गर्ने दिशामा राज्य सरकारले महत्त्वपूर्ण कदम चालेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा हिज बसेको राज्य मन्त्री परिषद बैठकले पश्चिम बङ्गाल समान नागरिक संहिता 2026 मस्यौदा विधेयकलाई स्वीकृति दिएको छ। अब उक्त मस्यौदालाई परीक्षण तथा सुझावका लागि उच्च न्यायालयकी सेवानिवृत्त न्यायाधीश रञ्जना प्रकाश देसाईको अध्यक्षतामा गठित उच्च स्तरीय समिति समक्ष पठाइनेछ। सरकारी स्रोतहरूका अनुसार समितिले आगामी 4 साताभित्र मस्यौदा विधेयकको अध्ययन गरी आफ्ना सिफारिसहरू राज्य सरकारलाई बुझाउनेछ।
1: समितिको रिपोर्ट प्राप्त भएपछि सरकारले अन्तिम विधेयक तयार गरी अगस्तमा बस्ने विधानसभा अधिवेशनमा पेश गर्ने तयारी गरेको छ। राज्य सरकारका अनुसार यसले सबै नागरिकलाई समान अधिकार र समान कानुनी संरक्षण सुनिश्चित गर्ने तथा विभिन्न व्यक्तिगत कानुनका कारण देखिएका असमानतालाई अन्त्य गर्न सहयोग पुग्नेछ। हिजो रातिसम्म चलेको मन्त्री परिषद बैठकमा यूसीसी बाहेक अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरिएका छन्। मुख्यमन्त्रीले सबै सरकारी विभागलाई सरकारी खर्चमा कडाई गर्न तथा अनावश्यक खर्च तत्काल रोक्न निर्देशन दिनुभयो। साथै विभिन्न सामाजिक कल्याणकारी योजनामा अयोग्य लाभग्राहीको पहिचान गरी हटाउन पनि निर्देशन दिइएको छ, जसबाट सरकारी स्रोत साधनको प्रभावकारी उपयोग र वित्तीय भार न्यूनीकरण हुने अपेक्षा गरिएको छ। राजस्व चुहावट रोक्न विशेष पहल गर्न पनि सबै विभागलाई निर्देशन दिइएको छ। बैठकले सीमा सुरक्षा सम्बन्धी विभिन्न प्रस्तावलाई पनि स्वीकृति दिएको छ। यसका साथै राज्यको न्यायिक प्रणालीलाई सुदृढ बनाउन 9 जिल्लामा 9 नयाँ द्रुत न्यायालयमा स्थापना गर्ने प्रस्तावलाई पनि मन्त्री परिषदले स्वीकृति दिएको छ। ती न्यायालय सञ्चालनका लागि 35 नयाँ पद सिर्जना गर्ने निर्णय समेत गरिएको छ। आकाशवाणी खरसाङका लागि अजित विश्वको रिपोर्ट।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज उत्तर बङ्गालको भ्रमण गर्नुभयो। यसै क्रममा मुख्यमन्त्री अधिकारीले उत्तरकन्यामा प्रशासनिक बैठक आयोजना गरी उत्तर बङ्गालका 8 जिल्लामा आपदा प्रबन्धनको पूर्ण तयारीको समीक्षा गर्नुभयो। बैठकमा दार्जिलिङ, कालेबुङ र जलपाइगुडीका प्रशासनिक अधिकारीहरू व्यक्तिगत रूपमा

0: दार्जिलिङ नगरपालिकाले 1 जुलाईदेखि सार्वजनिक स्थानमा गुटका खाएर थुक्ने, फोहोर फाल्ने तथा खुल्लामा दिशा पिसाब गर्नेहरूमाथि जरिमाना लगाउने नयाँ नियम लागू गरेको छ। यस्तै घर दोकानमा भएको मैलालाई कुने अनि नकुने छुट्याएर राख्न पर्ने नगरपालिका अध्यक्ष दिपेन ठकुरीले जानकारी दिनुभएको छ। दार्जिलिङ सहरलाई फोहोर मुक्त गर्न आगामी अगस्तको अन्तिम सप्ताहदेखि अथवा सेप्टेम्बरको पहिलो हप्तादेखि दार्जिलिङ नगरपालिकाले तोकेका स्थानहरूमा फोहोर व्यवस्थापनका लागि पाइलट परियोजना अन्तर्गत सर्टिङ मसिन जडान गरिने उहाँले थप जानकारी गराउनुभयो।
1: सुरु भएको छ, तपाईँले काहीँ पनि मैला कुचेरा गरियो, काहीँ पनि तपाईँहरूले बाटोतिर थुक्यो, काहीँ पनि युरिनेट गर्यो, त्यसमा तपाईँहरूलाई फाइन लाउने एउटा हामीलाई आएको छ र अब त्यो हामीले आजदेखिको हामीले इम्प्लिमेन्ट पनि गर्न थाल्यौँ।
0: सिलगढीको माटीगाडा क्षेत्रमा पछिल्लो लामो समयदेखिकै चलिरहेको अवैध जमिन व्यापार विरुद्ध पुलिसले व्यापक कारवाही गर्दै 3 जना कथित भू माफियाहरूलाई पक्राउ गरेको छ। जानकारी अनुसार माटीगाडा क्षेत्रमा लामो समयदेखिकै जमिनमा अवैध रूपमा कब्जा गरी त्यसलाई गैरकानुनी ढङ्गमा किनबेच गरिएको शिकायत आइरहेको थियो। स्थानीय मानिसहरू तथा विभिन्न संगठनहरूले बारम्बार यस मुद्दालाई उठाउँदै आइरहेका थिए। माटीगाडा थानाको पुलिसले पक्रा पर्ने आरोपीहरू विरुद्ध विभिन्न धाराहरूमा मामिला दर्ता गरी अग्रिम कारवाही सुरु गरेको छ। निर्वाचन आयोगले अखिल भारतीय तृणमूल काङ्ग्रेसका प्रतिद्वन्दी गुटहरूसँग पार्टीको संगठनात्मक चुनावको बारेमा उनीहरूको विरोधाभासपूर्ण दावी र आधिकारिक हस्ताक्षरकर्ताहरूसँग जवाफ मागेको छ। आयोगले एक विज्ञप्तिमा ममता बेनर्जी र पार्टी नेता रीता व्रत बेनर्जीलाई यस सम्बन्धमा दुवै पक्षको दावी र प्रतिदावीको बारेमा छुट्टा छुट्टै पत्र लेखेको छ। दुवै पक्षलाई सोमबार साँझ 5:30 भित्र जवाब पेश गर्न निर्देशन दिएको आयोगले जनाएको छ। बङ्गालको खाडीको उत्तर पश्चिम र उत्तरी उडिसा र तटीय क्षेत्रमा न्यून चापीय क्षेत्र बनेपछि आजदेखि दक्षिण बङ्गालका जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोलकाताको मौसम विभागले पूर्वी मेदिनीपुर र दक्षिण 24 परगनाका तटीय जिल्लाहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। समुद्रमा मौसम खराब हुने भएकाले आगामी 5 दिनसम्म नजाने जालहारीहरूलाई आग्रह गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि 2 दिने संसदीय तथा विधायी कार्य सम्बन्धित कार्यक्रम आजदेखि सुरु भएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज उत्तर कन्यामा प्रशासनिक बैठक गरी उत्तर बङ्गालका 8 जिल्लामा आपदा प्रबन्धनको पूर्व तयारीको समीक्षा गर्नुभयो। दार्जिलिङ नगरपालिकाले 1 जुलाईदेखि सार्वजनिक स्थानहरूमा फोहोर मैला गर्नेहरूलाई जरिमाना लगाउने नयाँ नियम लागू गरेको छ अनि आजदेखि दक्षिण बङ्गालका जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
2: आकाशवाणी सिलीगुड़ी अनुष्ठान प्रचारित होच्छे मीडियम वेव 711 kHz एवं न्यूज ऑन EIR एपर माध्यम। एखन हिंदी छायाछबिर गानेर अनुष्ठान। प्रथमे शुनबेन अपना खून छायाछबिर एकटी गान, शिल्पी मोहम्मद रफी। सुरकार सोनिक मलिक।

0: कार्यक्रमबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। भारतले स्पष्ट पारेको छ कि पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन दिन जारी राखुन्जेल सिन्धु जलसन्धि स्थगित रहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको छ दिने भ्रमणमा हुनुहुनेछ। रक्षा खरीद परिषदले रक्षा बलहरूको लड़ाई तयारी बढ़ाउन 52,000 करोड़ रूपियाँको रक्षा खरीद प्रस्तावहरूलाई अनुमोदन गरेको छ। सरकारले सुरक्षा चिन्ताको कारणले गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट ब्याट बीएमएस, एपोक आई आयन र लसिगी एप्सहरू हटाउन आदेश दिएको छ। आज बिहान आधिकारिक रूपमा शुरू भएको वार्षिक श्री अमरनाथ यात्रा नूनवान, पहलगाम र बालटाल दुवै मार्गहरूबाट सुचारू रूपमा अगाडि बढ़िरहेको छ। र फिफा विश्वकपमा अस्ट्रेलियाले आज राति अमेरिकाको आर्लिङटनमा राउण्ड अफ 32 खेलमा इजिप्टको सामना गर्नेछ भने अर्जेन्टिनाले काबो वर्डेको सामना गर्नेछ। भारतले स्पष्ट पारेको छ कि पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन दिन जारी राखेसम्म सिन्धु जलसन्धि स्थगित रहनेछ। आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने सिन्धु जलसन्धिमा भारतको अडान स्थिर छ।
1: India's position on the Indus Waters Treaty.
2: सिन्धु जल सन्धि पर भारत का रुख

0: पहले की तरह स्पष्ट है। पाकिस्तान के लगातार सीमा पार आतंकवाद को मदद देने के जवाब में सिंधु जल संधि को रोक दिया गया था। पाकिस्तान को विश्वसनीय तरीके से सीमा पार आतंकवाद को मदद देना बंद करना पड़ेगा।
1: उनले भने पाकिस्तानले सीमापार आतंकवादको लागि आफ्नो समर्थन विश्वसनीय र अपरिवर्तनीय रूपमा त्याग्नुपर्नेछ। टिस्टा नदी व्यापक व्यवस्थापन र पुनर्स्थापनामा परियोजनाको बारेमा श्री जायसवालले भने बंगलादेशमा परियोजनाका लागि भारतको विकास सहायता पारस्परिक रूपमा तय सहमतिमा आधारित छ जुन नियमित रूपमा समीक्षा गरिन्छ। टिस्टा नदी परियोजनामा भारतको विचार पहिले नै बंगलादेशी पक्षलाई जानकारी गराइएको पनि उनले भने। भेनेजुएलाबाट फिर्ता ल्याइएको एक भारतीय नाविकको महत्वपूर्ण अंगहरू हटाइएको आरोप लगाइएको रिपोर्टहरूको बारेमा मीडिया प्रश्नहरूको जवाब दिँदै उनले भने भारतले यो मुद्दा भेनेजुएलाका अधिकारीहरूसँग उठाएको छ र तुरन्तै यसको अनुसन्धान गर्न अनुरोध गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि राजस्थान र गुजरातको भ्रमणमा जानुहुनेछ। राजस्थानको भ्रमणको क्रममा वहाँले जोधपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुहुनेछ। 480 करोड़ रूपियाँको यो परियोजना वार्षिक 20 लाख यात्रुहरूलाई सम्हाल्न तयार पारिएको हो। वहाँले जोधपुरमा परिमार्जित उडान योजनाको पनि शुरूआत गर्नुहुनेछ, जसले उड्डयन नेतृत्व विकासको अर्को चरणलाई तीव्र पार्ने लक्ष्य राखेको छ। वहाँले राजस्थानको बालोतरामा लगभग 1,06,000 करोड़ रूपियाँका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन पनि गर्नुहुनेछ। श्री मोदीले जयपुर मेट्रो रेल परियोजनाको दोस्रो चरणको शिलान्यास पनि गर्नुहुनेछ, जसको कुल लागत 13,000 करोड़ रूपियाँ भन्दा बढ़ी छ। साँझपख प्रधानमन्त्री गुजरातको भ्रमण गर्नुहुनेछ, जहाँ साणन्दमा सेमी कण्डक्टर एसेम्ब्ली र टेस्टिङ सुविधाको वहाँले उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिने भ्रमणमा हुनुहुनेछ। नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै विदेश मन्त्रालयमा पूर्वी मामिला सचिव रूदेन्द्र टण्डनले जानकारी दिए कि श्री मोदी यस महिनाको 6 देखि 8 तारीकसम्म इण्डोनेशियामा रहनुहुनेछ र उनको मुख्य कार्यक्रम जकार्तामा हुनेछ, तर प्रधानमन्त्रीले सांस्कृतिक र ऐतिहासिक शहर योग्याकार्ताको पनि भ्रमण गर्नुहुनेछ। श्री टण्डनले भने यो भारतको लागि धेरै महत्वपूर्ण समुद्री क्षेत्र हो, किनकि यसले देशको सबैभन्दा महत्वपूर्ण समुद्री संचार मार्गहरू मध्ये एकलाई प्रतिनिधित्व गर्दछ। सचिवले भने भ्रमणको दोस्रो चरण यस महिनाको 8 देखि 10 तारीकसम्म अस्ट्रेलियामा हुनेछ भने तीन राष्ट्रहरूको आफ्नो भ्रमणको तेस्रो र अन्तिम चरणमा श्री मोदी 10 देखि 11 जुलाईसम्म न्यूजील्याण्डमा हुनुहुनेछ। रक्षा खरीद परिषद डीएसीले रक्षा बलहरूको लड़ाई तयारी बढ़ाउन 52,000 करोड़ रूपियाँको रक्षा खरीद प्रस्तावहरूलाई अनुमोदन गरेको छ। मानवरहित हवाई सवारी साधनहरू, इलेक्ट्रोनिक युद्ध प्रणाली, आकाश तरंग, पैदल सेनाका लागि ट्याङ्क रोधी मिसाइल प्रणाली, मध्यम दूरीको सतहदेखि हावामा मार हान्ने मिसाइल हतियार प्रणाली, धेरै छोटो दूरीको वायु रक्षा प्रणाली, ट्याङ्कहरूका लागि सक्रिय सुरक्षा प्रणाली र भारतीय सेनाका लागि जेट आधारित कामिकाजी ड्रोन प्रणाली खरीद गर्न स्वीकृति दिइएको छ। मन्त्रालयले भन्यो भारतीय नौसेनाका लागि बहुप्रभाव ग्राउण्ड माइन, नौसेना जहाजबाट बनाइएको मानवरहित हवाई प्रणाली र इलेक्ट्रिक प्रपल्सन प्रणालीका लागि भूमि आधारित परीक्षण सुविधाको स्थापनाका लागि स्वीकृति दिइएको छ। भारतीय वायुसेनाका लागि फिक्स्ड विंग आधारित उच्च उचाई स्यूडो सैटेलाइट र अन्य प्रस्तावहरूको खरीदका लागि स्वीकृति प्रदान गरिएको छ। यो आकाशवाणी हो। सरकारले सुरक्षा चिन्ताका कारण गर्दा गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट ब्याट बीएमएस, एपोक आई आयन र लसिकी एप्सहरूलाई हटाउन आदेश दिएको छ। यी एपहरू ई रिक्शा लगायतका ई वाहनहरूलाई टाढ़ाबाट बन्द पार्न प्रयोग भइरहेको आरोप लागेपछि यो कार्यवाही गरिएको हो। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका स्रोतहरूले एप स्टोरहरूबाट यिनीहरूलाई हटाउने आदेश दिएको भनेको छ। मामिलाको अनुसन्धान भइरहेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि 2 दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन आज कोलकाताको न्यू टाउन कन्वेन्शन सेन्टरमा गर्नुभयो। उद्घाटन समारोह अघि ओम बिरलालाई गार्ड अफ अनर प्रदान गरियो। कार्यक्रममा श्री बिरलाले भन्नुभयो,
2: बंगाल की विरासत जो गौरवपूर्ण है, उस विरासत को